0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 6 बजेको छ।
1: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइन

0: लाइनमा एक साथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 24 गते आइतबार, सन् 2026 अगस्त 9 तारीख साउन कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्रालिन,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार,
0: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी,
1: मनसूनमा अलनिनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने,
0: इरान र ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक, अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग,
1: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। अहिले देशैभर खाना पकाउने एलपी ग्यासको अभाव छ, त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा शास्ति खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। वैकल्पिक इन्धनको प्रयोग बढ़े पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन। इण्डक्सन चूलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारणलाई आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन। उल्टै 50 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गरे 5% कर सरकारले थोपारेको छ। आर्थिक वर्ष 82-83 झण्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ। हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अरबौं रूपियाँ खर्च भइरहेको छ, तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी, सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन। उद्योगहरूले पर्याप्त बिजुली पाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ। एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ़दै जाने, अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कड़ाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ। विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढ़ाउने नीति अब अपरिहार्य रहेको बताएका छन्। ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढ़ाउन लागिरहेको बताएको छ। यी पानका अनुसार अहिले 4,300 मेगावाट विद्युत उत्पादन भइरहेको छ, जसमा 3,500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िँदैछ, जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ। विद्युत खपत बढ़ाउने तरिका सहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ। विद्युतीय गाड़ीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने, ग्यासको सट्टा विद्युतीय चूलो अर्थात इण्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने, प्रसारण लाइन सब स्टेशन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने, बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
4: साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात तान सञ्चालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। हेटौँडा कपड़ा उद्योगको मर्मत सम्हार गरेर सञ्चालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसरी सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियान पछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टिमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 90.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा झण्डै 95%, बागमतीमा 97.87, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ।
3: काया कैरनमा काठमाडौँ उपत्यका शहरी यातायात गुरु योजना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार, नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौड़ा कपड़ा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी, मनसूनमा अल्निनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा गैराती वर्षा, तराईमा अब केही दिन गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, काठमाडौँ उपत्यकामा बढ़दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्य सहित सरकारले 25 वर्ष काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाडौँ उपत्यकाको चौथो शहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए, तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरू योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालाई सोध्नु भएको छ।
8: यो गुरू योजना 25 वर्षको छ। सन् 2026 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसुदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्यहरू निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज, सरल, छिटो छरिटो बनाउनको लागि ल्याइएको यो गुरू योजना जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो अहिले मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया, सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको लागि पठाइने कार्यक्रम रहेको छ।
13: यो कुराकानी सुनिरहँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ, लक्ष्य के छ भन्ने पनि आउला, यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
8: यसमा संक्षेपमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिने भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड, अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
13: यो मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसंग त्यसै अन्तर्गत जोडिएको हो कि? अर्थात्
8: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाटसम्म मेट्रोको सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
13: हजुर, यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
8: सर्वप्रथम त गुरू योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेटबाट यसको स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने, दाता राष्ट्रहरू खोजी गर्ने, संघ संस्था खोजी गर्ने, कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब ईआईए जस्तै एउटा वातावरणिक प्रभाव मूल्याङ्कन जस्तै त्यसो गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको सहयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी अपेक्षा गर्छौँ।
13: पक्कै पनि यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मसौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर त्यस्तो केही छैन मन्त्रालयको तर्फबाट?
8: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, निड के हो, सन् 2050 काठमाडौँ उपत्यकाको सम्भावित जनसङ्ख्या 42 लाख जनसङ्ख्यालाई सहज हिसाबले यातायात प्रणाली, यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि तयार गरिएको जुन यो गुरू योजना छ तयार गर्न लागि त्यसमा बिस्तारै आवश्यकता अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट सहितको योजना हो र अहिले आर्थिक पाटोमा खास अध्ययन भएको छैन।
13: विगत सरकारको पालामा पनि यस्ता थुप्रै योजनाहरू आउने तर त्यो कार्यान्वयन नभएर कागजमै सीमित हुने हाम्रो तितो ऐतिहासिक यथार्थता छ, तर यसपटक आशाको आधार के छ?
8: अहिले ल्याइने गुरू योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसलाई स्वीकृत गरेर उत्पादनका साथ लागू गर्छ भन्ने कुरा हामीले विश्वास गर्न सकिन्छ।
3: उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजना छ। यस्तै साउनको 29 देखि 31 राष्ट्रिय भेला भने संस्थापनेतर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने, समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बनाउने र संस्थापन पक्षमाथि एकताका लागि दबाव बनाउने रणनीतिमा केन्द्रित हुने नेताहरूको भनाई छ। कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव कृष्ण पौडेलका अनुसार भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। देउवा साउनको 28 गते दिउँसो 12:30 बजेतिर काठमाडौँ आइपुग्ने कार्यक्रम छ। यसअघि उहाँ साउनको 26 गते राति 9:45 बजेमा काठमाडौँ आइपुग्ने तालिका थियो।
4: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाडौँमा जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनुभयो। शर्माले पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। मोर्चाको नेतृत्व अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालै पालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
3: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्योल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेकहरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
15: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। विवाह प्रतिबन्ध भोज भतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ बिरियानी र अन्य परिकारमा बासमती चामलको मगमग बासनाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको प्रयोग बढ्दो छ, तर यही बासनादार बासमती अहिले विवादको केन्द्र बन्दै गएको छ। यसको उत्पत्ति भौगोलिक संकेत जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोडिएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढाएसँगै बासमती चामल इलामको चिया जुम्लाको सिमी भक्तपुरको जुजुदौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक संकेत सम्बन्धी छुट्टै कानून पनि बनेको छैन। भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेड मार्कमै आपत्ति जनाउँदै आएको छ। कति मुद्दा जितेको पनि छ। यही विवादकै बीच भौगोलिक संकेत जीआई कानून ल्याउने सरकारको तयारी छ। आजको कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढ़ेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास रघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि चारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोलगद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनु पर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनु पर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पारिरहेको छ।
6: अब खेल खबर। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 देखि मंगिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
5: अब केही खबर संक्षेपमा। पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढ़ी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। अध्यागमन कार्यालय रसुवागढ़ीले गएको आर्थिक वर्ष 82-83 को तथ्याङ्क अनुसार एक वर्षमा 13,523 जना धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सड़क बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढ़ेका खबर कारोबार दैनिकले छापेको छ।
6: बजेट अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया कटारी सड़क खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चैया कटारी घुर्मी सड़क आयोजना कार्यालयले जनाएको छ।
5: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्धक जस्ती बनेको छ। आर्थिक वर्ष 83-84 शुरू भएको महिना दिन बित्नै लाग्दा समेत धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको।
6: पूर्वतिरको होड, पश्चिमतिरको दौड़।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति। द्वितीय चुलोका लागि छैन सहुलियत। बिजुली खपतमा सरकार अनुदार।
5: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग। हेटौडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो। प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी।
6: मनसूनमा अलनिनो प्रभाव नगण्य। रोपाई अन्तिम चरणमा। काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा। तराईमा अब केही दिन गर्मी बढ्ने।
5: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक। अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
6: र एनपीएल को तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात घण्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन्, कोही नि हुनुहुन्न बाबा ग्यासको लाइनमा, मामु मलको, अनि दाई चाहिँ पासपोर्टको लाइन बस्न जानुभएको छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: साउन 30 गते शनिबारको दिन
0: रेली अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाथोकको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82। आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज खन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
5: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
6: मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ, साथै तपाईँले दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ।
7: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरकारवालाहरूले बताएका छन्। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन 2075 बाल अधिकार सुनिश्चित गरे पनि कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरूले बताएका हुन्। बाल विवाह, बाल श्रम, छाउपडी प्रथा, गरिबी, शिक्षा तथा स्वास्थ्य सेवामा सीमित पहुँच लगायतका कारण कर्णालीका बालबालिकाले कानूनले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा उपभोग गर्न नपाएको उनीहरूको भनाइ छ। बाल क्लब सञ्जाल कर्णाली प्रदेशका महासचिव अस्मिता खड्काले बालबालिकाले केही अधिकार प्राप्त गरे पनि संविधान र कानूनले प्रत्याभूत गरेका सबै अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ। उहाँले सरकारले बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, आवश्यक नीति तथा कानून निर्माण हुनुपर्ने र सबै तहका निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै अमरज्योति माध्यमिक विद्यालय नेवार सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापाले बाल अधिकार सुनिश्चित गर्न विद्यालय, परिवार, समुदाय र राज्यबीच समन्वय आवश्यक रहेको बताउनुभयो। बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सीसीआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले संस्थाले बाल अधिकार सुनिश्चित गर्न निरन्तर पैरवी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। यता कर्णाली प्रदेश सरकारले भने बालबालिकाको संरक्षण, विकास र सहभागितालाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका प्रमुख सुवर्ण खड्काले प्रदेश बाल अधिकार समिति गठन गरी बालबालिकाको संरक्षण, विकास, सहभागिता र अधिकारका विभिन्न आयाममा काम शुरू गरेको बताउनुभयो। यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार पछिल्लो एक वर्षमा बालबालिका सम्बन्धी 101 उजुरी दर्ता भएका छन्।
6: सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य छन्। औद्योगिक क्षेत्र नजिक रहेका ग्यास डिलरहरूमा बिहानैदेखि लाइन लागे पनि ग्यास पाउन नसकेको भन्दै उपभोक्ताहरूले आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। ग्यासको अभावका कारण विशेष गरी बाहिरी जिल्लाबाट अध्ययनका लागि वीरेन्द्रनगरमा बस्दै आएका विद्यार्थीहरूले बढ़ी प्रभावित भएका छन्। भाडामा बस्दै आएका विद्यार्थी सपना साईले बिहान 5 बजेदेखि लाइनमा बसे पनि ग्यास पाउन नसकेको गुनासो गर्नुभयो। उहाँले दैनिक खाना पकाउन समेत समस्या भइरहेको भन्दै नियमित आपूर्तिको व्यवस्था गरिदिन माग गर्नुभयो। यस्तै अर्का विद्यार्थी भीमबहादुर साईले लगातार 3 दिनसम्म लाइनमा बस्दा पनि ग्यास प्राप्त गर्न नसकेको बताउनुभयो। हजारौं विद्यार्थी ग्यास अभावका कारण दैनिक जीवन सञ्चालनमै समस्या भोग्न बाध्य भएको उहाँको भनाइ छ। विद्यार्थी मात्र होइन अन्य घरायसी उपभोक्ताहरू पनि ग्यास अभावका कारण समस्यामा परेका छन्। लामो समय लाइनमा बस्दा पनि रित्तो सिलिण्डर लिएर घर फर्किनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। उपभोक्ताहरूले बजारमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्दै वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
7: साउन महिना सकिन लाग्दा समेत आकाशबाट पानी नपरेपछि सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको बनगाडको पनि नगरपालिकाका किसान गम्भीर संकटमा परेका छन्। अधिकांश खेत अझै बाँझै छन् भने रोपिएका धानका बिरूवा पनि सुक्न थालेका छन्। खडेरीका कारण कृषि उत्पादनसँगै खानेपानी र जनजीवन समेत प्रभावित बनेपछि कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अनुगमन गर्दै किसानका समस्या, बालीको अवस्था र आवश्यक राहत तथा दीर्घकालीन समाधानका आधार संकलन गरेको छ। सुनौ सहकर्मी मधुबन विसीले तयार पार्नुभएको यो रेडियो सामग्री।
8: साउन महिना बित्न लाग्दा समेत पर्याप्त वर्षा नहुँदा सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिने नगरपालिकाका धेरै खेतमा अझै धान रोपाई हुन सकेका छैनन्। कतै रोपिएका धानका बिरूवा सुक्न थालेका छन् भने कतै किसानले रोपाई नै गर्न पाएका छैनन्। यही अवस्थाको स्थलगत अध्ययन गर्न कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले प्रभावित क्षेत्रमा अनुगमन गरेको छ। कार्यदलले धान, मकै लगायतका बालीमा परेको असर, खानेपानीको अभाव र किसानको जनजीवनमा परेको प्रभावको बारेमा जानकारी लिँदै आवश्यक विवरण संकलन गरेको हो। अनुगमनका क्रममा किसानहरूले साउन बितिसक्दा समेत आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएको, सिंचाईको सुविधा नहुँदा यस वर्षको उत्पादनमा गम्भीर रूपमा प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् स्थानीय कृषक वीरेन्द्र घर्ती र लोकबहादुर बुढा।
9: यहाँको माटो यति उर्वर घुमिसके, जे लाए पनि एकदम राम्रो खेती हुन्छ, तर चाहिँ यहाँ सुक्खाको कारणले होला रोपाई सकेको छैन। र यो रोपाईको लागि अब यो कार्यदलले आउने दिनहरूमा सात महिनाभित्र चाहिँ रोपाई भन्ने हिजोले चाहिँ अब लाग्नु हुनेछ भन्छ किसानहरूको आशा।
10: प्राकृतिकले पानी पार्न सकेको छैन र अरू खेती गर्नको लागि अरू त्यस्तो व्यवस्थित केही पनि नभएर कतिपय किसानहरूले आफ्नो निजीको मोटर गरेर केही एक आधारले रोप्नु भएको छ, कुछ छैन, अरू खेतहरू बाँदैछन्। मेरो के अरे पानी छैन कुलामा, त्यही भएर पनि रोपाई हुन सकिन्छ छैन।
11: अब पानी आयो भने अब के सम्भव हुन्छ त? अब रोपाई भयो
10: आशा छ, श्रावणभरिमा आशा छ, किनकि हामीले चाहिँ असारको 15 बिउ राख्यौँ। त्यो भए पनि यो हप्ताभरिमा, यो महिनाभरिमा आएपछि अलिकति आशा छ, त्यस पछाडि कुनै पनि आशा छ।
8: अनुगमन टोलीमा कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व कृषि मन्त्री भीम प्रकाश शर्मा, कार्यदलका संयोजक तथा कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकाए, सिम्ता गाउँपालिकाका अध्यक्ष एन बहादुर चन्द, बनगाड कुपिण्ड नगरपालिकाका प्रमुख कर्णबहादुर बुढा थोकी, उपप्रमुख पुरूषोत्तम आचार्य, स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यदलका संयोजक चित्रबहादुर रोकाएले स्थलगत अध्ययनबाट प्राप्त तथ्य, सुझाव र निष्कर्ष समेटेर प्रदेश सरकारलाई प्रतिवेदन बुझाइने बताउनुभयो। प्रतिवेदनका आधारमा राहत, कृषि पुनस्थापना तथा दीर्घकालीन सिंचाईका कार्यक्रम अघि बढ़ने उहाँको भनाइ भएको छ।
10: त्यो वास्तविक अवस्था पाइयो यहाँ करिब। अब यो सिम्ता गाउँपालिकामा पनि हालसम्मको अवस्था विश्लेषण गर्दा करिब यहाँ 45% भन्दा बढी जुन अहिले खेत छ धान रोप्ने जमिन, आज पनि रोपाई नभएको अवस्था पाइयो। र अब बनगाड कुपिन्डे नगरपालिकामा पनि करिब हामीले हेर्दाखेरि त्यति एरिया माथि जब हेर्दाखेरि माथि साँगुरो छ, तल जब फाँट हुँदै आउँछ त्यहाँ पनि करिब 45% भन्दा बढी जमिन बाँझै रहेको अवस्था हामीले पाइयो। लगाएको मध्ये पनि अब कस्तो कति प्रतिशतले तपाईँको उत्पादन घट्न सक्छ, एउटा हामीले त्यस्तो किसिमको तथ्याङ्क अब लिँदैछौँ। अर्को हामीले के लिँदैछौँ भनेदेखि अब यो सधैँ यो विकारको अवस्था गत वर्ष पनि यस्तै थियो, अहिले झन् बढी भयो। योभन्दा अघिल्लो वर्ष पनि केही देखिया थियो। यो अवस्थालाई निराकरण गर्नको लागि अब यहाँ कतिपय ठाउँमा भूमिगत सिँचाइ पानीबाट हामीले पानीको स्रोतबाट यो पानीको जस्तै डिप बोरिङ खनेर पनि सिँचाइ गर्न सक्ने सम्भावना छ। अब पालिका दुईटै गाउँपालिकाहरूले केही त्यहाँ सिफारिस गर्नुभएको छ, त्यो उहाँले हामीलाई दिनुभएको हामीले जुन सिफारिस छ त्यसलाई जस्ताको तस्तै लिएर हामीले हाम्रो मन्त्रालयमा पेस गर्छौँ र मन्त्रालय मार्फत हाम्रो सचिवज्यूले अब क्याबिनेट हुँदै छ यो प्रदेश सभामा पुग्छ होला र त्यसपछि अब प्रदेश सभाले अब के गर्छ त्यसपछिको विषय हो। हाम्रो कुरा भनेको यहाँको समस्यालाई जस्ताको तस्तै लिएर मन्त्रालयमा पेश गरिदिए।
8: यता सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले वास्तविक किसानका समस्या तथ्य सहित प्रदेश सरकार समक्ष प्रस्तुत गरिने भन्दै दीर्घकालीन समाधानका लागि डिप बोरिङ सहित स्थायी सिंचाई पूर्वाधार निर्माण अपरिहार्य रहेको औल्याउनु भयो।
12: वर्षाको कारणले गर्दा पर्याप्त मात्रामा पनि खेतीपातीको चाहिँ राम्रो सुविधा छ, बाँकी चाहिँ अहिले गाउँतिर जस्तै सम्पन्न नभएको हुनाले किसानहरू अहिले पानीको अभावमा दुःख चुइरहेका छन् र दुःख गरेर रोपेका ठाउँहरू घाट चुइरहेको तनाव गरेर चाहिँ सिँचाइ गर्नुपर्ने परिस्थिति हुन्छ। पर्याप्त पानीको अभावको कारणले गर्दा अहिले किसानहरूको दुःख यस्तो बेलामा चाहिँ त्यो टोली आएर यसो व्यापक सफल गरेर टोलीको दिशाहरूले कार्यकारी हिसाब गरेर आगामी दिनमा त्यो कसरी भइरहेछ हामी यहाँ कार्यदल र विश्वका माननीय उपस्थितिमा हामी त्यहाँ खुब सफल भयो। त्यहाँ तहका सरकार समन्वय र संघीय सरकारलाई पनि यस इन्स्टिट्युटहरूलाई गाडी बढाउँदै गरेर यहाँ उद्दिदो समाधानको बाचमा हामी जाने छौँ।
8: कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व कृषि मन्त्री भीम प्रकाश शर्माले वास्तविक रूपमा प्रभावित क्षेत्रको पहिचान गरी सुक्खाग्रस्त घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनु पर्ने बताउनुभयो। वहाँले कानूनी प्रक्रिया पूरा गरी प्रभावित किसानलाई राहत उपलब्ध गराइने र दीर्घकालीन समाधानका कार्यक्रमहरू समेत सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।
12: पानी नपरे सुक्खाग्रस्त भएको खेतीपाती गर्न नपाएर किसानहरूले दुःख झेल्नु पर्ने सिक्यो। यो वर्ष झनै भइरहेको त्यसैले अब नयाँ विकल्प के हो कि खोल्नु पर्छ भन्ने सम्बन्धले मानिस संसारलाई प्रयोग गर्नुपर्छ। तर भेमिति खोजिरहेको छ, भेरी तटीय क्षेत्रमा नै यो संकट भइसकेको छ। यो प्रकृतिलाई रोक्नु त हामी सक्दैनौँ, त्यसलाई प्रयोग गरेर हामीसँग भएको साधन सम्भव प्रयोग गर्दा त्यसलाई चाहिँ उसमा उब्जनी बनाउनको निम्ति उत्पादन गर्नको निम्ति नयाँ व्यवस्था सोच्नु पर्छ। त्यसको निम्ति छलफल भइरहेछ जस्तो लाग्छ एउटा। दोस्रो कुरा के हो भने यो सुक्खाग्रस्त क्षेत्रको रूपमा पालिकाहरूले र प्रदेश सरकारले निर्णय गरेर संघीय सरकारसँग पठाउनुपर्छ। यो त्यसलाई त्यो घोषणा गरियो भने त्यसमा हुने अप्सनहरू प्रयोग गरेर यहाँका जनसमुदायलाई किसानहरूलाई केही राहत दिन सकिन्छ भन्ने लाग्छ।
8: कर्णाली प्रदेश सरकारले तयार पार्ने प्रतिवेदनले खडेरीबाट प्रभावित किसानका समस्या समाधानका लागि राहत क्षतिपूर्ति तथा दीर्घकालीन सिंचाई योजनाको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
6: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
13: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
14: विजय सुन चाँदी पसलमा नै किन नि?
13: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
15: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
16: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
15: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 9842979774।
17: हाय होइन दिदी, किन निराश भएर बस्नु भएको?
18: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचेरा छु नि बहिनी।
17: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
0: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप राइटर नरेश चुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
19: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
20: अरे अरे सपना, तिमी कता जान लागे कि?
21: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
20: ए रमेश, पर्ख न, कता हेरेको के?
22: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइतु।
20: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
22: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
20: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।

0: अस्पताल वाइपमा वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्य कर्मीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। कालीकोट प्रहरीले पलाता गाउँपालिका नौ स्थित पलाता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि आत्महत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तीमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्ने तथा अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीले घटनाबारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ।
1: हजारौं भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लाल पूर्जा पाउने प्रक्रिया स्थानीय तहको ढिला सुस्तीका कारण दैलेखमा अन्यल परेको छ। सरकारले 200 दिनभित्र भूमि सम्बन्धी समस्या समाधान गर्ने लक्ष्यसहित जिल्ला भूमि समस्या समाधान समिति गठन गरे पनि वडा तथा पालिका स्तरबाट हुनुपर्ने प्रारम्भिक कामले गति लिन नसक्दा जग्गा वितरण अभियान प्रभावित भएको हो। सरकारले 2083 जेठ 19 गते जिल्ला भूमि समस्या समाधान समिति गठन गर्दै भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न 200 दिनको समय सीमा निर्धारण गरेको थियो। समिति गठन भएको 2 महिना बितिसक्दा पनि स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय प्रभावकारी रूपमा हुन नसक्दा तोकिएको समयभित्र लक्ष्य पूरा गर्न चुनौती थपिएको छ। दैनिकका 11 स्थानीय तह अन्तर्गत रहेका 90 वडा मध्ये हालसम्म 40 वडाले मात्रै भूमि सम्बन्धी समस्या समाधानका लागि 35 दिने सार्वजनिक सूचना प्रकाशन गरेका छन्। बाँकी 50 वडाले अझै सूचना जारी नगर्दा लगत संकलन तथा प्रमाणीकरण नाप जाँच सिफारिश र जग्गा वितरण लगायतका प्रक्रिया अघि बढ़न सकेका छैनन्। यसबाट लामो समयदेखि लाल पूर्जाको प्रतीक्षामा रहेका जिल्लाका हजारौं परिवार प्रभावित भएका छन्। यही विषयमा जिल्ला प्रशासन कार्यालय दैलेखमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने एवं अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका सहभागी सरकारवालाहरूले स्थानीय तहले आफ्नो जिम्मेवारी अनुसार सक्रियता नदेखाएकोले सरकारले अघि सारेको अभियान प्रभावित भएको बताएका छन्।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सक्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना:
6: यी भाद्र 5 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान: केपी पोली क्लिनिक, भुरी गाउँ, बर्दिया।

0: गर्जन छ सधैँ बाघ छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आइपिएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
3: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र

0: र छोरीको उपचार गराउन अस्पताल पुगेका कविता विकले 1.5 घण्टा लाइन बस्दा पनि खाजा खाने समय परेकाले डाक्टरसँग भेट हुन नसकेको र त्यसका लागि थप 1/2 घण्टा पर्खिनु परेको गुनासो गर्नुभयो। यस्तै रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट सेवा लिन आउनुभएका 74 वर्षीय इन्द्रा ओलीले पनि सेवा लिन सजिलो नभएको गुनासो गर्नुभएको छ। डाक्टरको संख्या नै कम भएकाले आफूहरूले सेवा लिन समस्या परिरहेको सेवा गराईहरूको गुनासो रहेको छ।
1: पश्चिम नेपालमै बिरामीको बढ़ी भीड़ हुने सरकारी अस्पतालमा का रूपमा रहेको भेरी अस्पतालमा करिब 2 वर्षदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन मर्मतपछि पुनः संचारमा आउँदा बिरामीलाई राहत मिलेको छ। सिटी स्क्यान मेसिन 13 वर्ष पुरानो, विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतका चोट लागेका बिरामीको उपचारका लागि महत्वपूर्ण मानिने सिटी स्क्यान बिग्रिएको ले अस्पतालमा आउने बिरामीलाई समस्या परेको थियो। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं विपन्न तथा गरीब बिरामीको उपचारका प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरुद्ध सिटी स्क्यान सेवा पुनः संचारमा आएपछि चर्को मूल्य तिरेर बाहिर जानुपर्ने बाध्यता भने हटेको छ।
0: भेरी खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल 2026 को मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो, जस अनुसार एनपीएलको तेस्रो संस्करण कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म हुने भएको हो। एनपीएल 2026 आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म हुने बेहोराको विज्ञप्ति सहित क्यानले सार्वजनिक गरेको छ। एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाड़ीहरू अनुबन्ध गर्ने क्रम शुरू भइसकेको छ। क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ। मिति अनुसार तिहार त्यही बेला परेको छ, यसकि भने एनपीएल तिहारपछि मंगसिरमा हुँदै आएको थियो। मिति तोके पनि खेलतालिका भने सार्वजनिक भएको छैन। तिहारमा 2 दिन बाहेक अरू दिन खेल गर्ने क्यानको तयारी रहेको छ।
1: नेपाली बक्सिङ टोलीले 20औं एसियाली खेलकुद तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली भोलि त्यसतर्फ भारततर्फ जाने भएको छ। जापानको आइचे तागुयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुख्यवासले खेल्नेछन्।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णालीमा बाल अधिकार सुनिश्चित हुन नसकेको सर्व कार्यालयको भनाई, बाल बालिका सम्बन्धी कानून कार्यान्वयनमा जोड़।
0: सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउने एलपी ग्यासको अभाव अझै हटेन, उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य।
1: दैलेखमा ट्रकसँग मोटरसाइकल ठोकिएर दा मोटरसाइकल चालकको मृत्यु, सल्यानमा शिकार खेल्न गएका एकजनाको गोली लागेर ज्यान गयो।
0: र नेपाल प्रिमियर लीग एनपीएल 2026 को मिति सार्वजनिक, तेस्रो संस्करण कार्तिक 9 देखि मंगसिर 5 सम्म हुने।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: यस टाइम सेटका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाउँ।
1: मृतकहलाई सरदान जली खाइते।

देश एउटा साझा फुलबारी हो, जहाँ नाचला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ. यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भिगा बजार बर्दिया.

0: शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त हुनेछ, के भन्छ फलित ज्योतिष शास्त्रले, तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारु राशिफल र तपाईसँग भएका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी निरन्तर रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। हामी कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचर कसरी व्यतीत हुन्छ भन्ने कुरामा आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आगामी 2083 साल श्रावण महिना 24 गते आज आइतबार, तदनुसार ईस्वी सन 2026 आज अगस्त 9 तारीक नेपाल सम्मत 1146 दिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु श्रावण कृष्ण पक्ष परम पवित्र पावन दिन आज विशेष गरी सूर्योदयमा एकादशी 7:37 बिहान 8:34 अबको केही मिनट पछाडि भने एकादशीको तिथि समाप्त रहनेछ। मृगशिर नक्षत्र 19:49 1:27 हर्षण योग 51:27 उपलब्धकरण 34:31 आज आनन्द युगमा सौम्य युग रहेको छ। आजको दिनमानको समय विशेष गरी 33:05 बिहान सूर्योदय 5:32 जाँदा भयो, साँझ सूर्यास्त 6:45 जाँदा रहनेछ। अब कामिका एकादशी व्रत आज विश्व आदिवासी दिवस आजको पञ्चाङ्गमा उल्लेख गरिएको छ। आज कामिका एकादशी व्रत हो। विशेष गरी कामिका एकादशीको व्रतमा भगवान नारायणको उपासना गर्ने परम्परा छ। मलाई हिजो एक दुईजना सज्जनहरूले अमलाको बारेमा चाहिँ पूजा गर्ने नियम भनिदिनु पर्यो भन्दै हुन्छ, अब कहाँ के देखेर भन्नुभयो होइन, मलाई त थाहा भएन। किनभने अब मैले त सोचेँ, मैले त याद पनि गरिनँ अहिले कुन महिना छ, म त अमलाको बोटमै पूजा गर्ने व्रत हुन सक्छ भन्नुहुन्छ, म भोलि भनिदिन्छु है भनि पनि हालेँ होइन, तर होइन रहेछ। आज म यहाँ अहिले बल्ल आएर हेर्दैछु म, त्यसो भएको हुँदा तपाईँहरूलाई यस्ता कुरामा चाहिँ एकदम ध्यान दिनको लागि अनुरोध गर्छु। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौं। यतिखेर कार्यक्रममा अब पालो भएको छ आजको ग्रह गोचरको। सूर्य कर्कट राशिमा रहेका छन्, त्यस्तै गरेर आजको दिनमा चन्द्रमाको अवस्था मिथुन राशिमा रहनेछन्। त्यस्तै गरेर विशेष गरी मंगल मिथुन राशिमा छन्, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित सधैँभरि मलाई हिजो एउटा आमाले के भन्नुभयो भने, गुरु भोलि त अमलाको बाटोमा पूजा गर्ने होइन भन्नुभयो, मैले पनि हो भन्ने, किनकि म व्यस्त थिएँ, भोलि एकादशी भन्ने चाहिँ मलाई याद थियो, तर अहिले कुन महिना चल्दैछ भन्ने कुरो त मैले ख्याल गरिनँ। मैले उहाँलाई भने, ठिक छ म भोलि अमलाको बोटमा पूजा गर्ने तपाईँहरूलाई तरिका भनिदिउँला भने मैले, तर उहाँले सोच्नु भएछ फागुन महिनाको शुक्ल पक्षको आमा लकी एकादशी व्रत, तर यो होइन, यो चाहिँ कामिका एकादशी व्रत हो। आज यसको बारेमा थोरै चर्चा गरौं, तर तपाईँलाई पहिले देखेर अब राशिफल बताउँ। आज जन्मिने सम्पूर्ण जातकको मिथुन राशि रहनेछ। अबको क्रममा तपाईँको राशिले के भन्छ, तपाईँका ग्रहहरू कसरी अगाडि बढ्छन् भन्ने कुरामा अबको क्रममा राशिफल। सबैभन्दा पहिलो राशि मेष। मेषको लागि आज पराक्रमीको दिन छ, सफल हुने दिन छ, काममा सहज हुनेछ, तपाईँको आफन्तहरूलाई तपाईँको खाँचो पर्न सक्छ, कामबाट उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। वृषराशी हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। धनस्थानमा रहेको चन्द्रमाले गर्दा काममा सहज हुनेछ, उन्नति र प्रगतिको लागि काममा सहज आजको राशिमा संकेत छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। लग्नमा चन्द्रमा आइपुग्दा आफ्नो राशिमा महालक्ष्मी युग बनेको छ। आर्थिक हिसाबमा प्रसन्न रहने, व्यापार बिजनेसमा मन दिए धनार्जन गर्न सकिने खालका योगहरू देखिएको छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने खालका योगहरू देखिएका छन् भने इष्टमित्रहरूले पनि साथ दिने खालका योगहरू राम्रा छन्। तपाईँको कामको लागि सबैले समस्याको समाधान गरिदिनेछन्। उन्नति र प्रगतिमा धेरै कुरामा सहज आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग रहेको कर्कट राशिलाई संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ। आजको दिनमा तपाईँको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग आज राम्रो रहेको छ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो रहनेछ। उन्नति अनि प्रगतिमा राम्रो रहनेछ। तपाईँको कन्या राशि हुनेहरूको लागि आज सातौं घरको शनिले खुट्टाको रोगहरू ठिक हुन सक्छन्। लग्नमा शुक्र निचोदा अलिकति बोली भने कता कता तपाईँको लागि अलि उन्नति र प्रगतिमा कमी कमजोरीहरू हुने खालको योगहरू देखिएका छन्। तपाईँले काम गर्दाखेरि विशेष सहज भएर काम गर्नको लागि अलिकति अवसरहरू गुमाउनु पर्ने खालको योग भएकाले सावधानी अपनाउँदै अगाडि बढ्नु शुभ हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: काममा सहज हुनेछ। इष्टमित्रहरूले साथ दिन सक्छन्। तपाईँले गरेका काम र कर्तव्यहरूप्रति अरूको चासो रहनेछ। प्रेममा सफलता आज हात पर्ने युग राशिमा संकेत छ। सन्तानबाट भने अलिकति मनमुटा वृद्धिको युग देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन रमाइलो दिन रहनेछ। आजको दिनमा स्वास्थ्यमा सामान्य समस्या भए पनि पुराना प्रेम प्रेमिकाहरू बीचमा अचानक भेटघाट रहनेछ। दाम्पत्य जीवनमा सहज हुनेछ। जागिरमा पद वृद्धिको सम्भावना तर पढ्न भने मन पटक्कै नलाग्ने दिन आज वृश्चिक राशिलाई देखिएको छ। धनुराशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। नबनेका कामहरू बन्दै जान सक्छन्। धैर्य धारण गर्न सके आजको दिनमा डुबेका धनहरू पनि हात पर्ने खालका सम्भावना राशिबाट संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। तपाईँले सोचेका काम र कर्तव्यहरूबाट आजको दिन असाध्यै राम्रो मकर राशिलाई देखिन्छ। अलिकति तपाईँको उन्नति र प्रगतिमा जल्नेहरूले आज तपाईँको कुरा काट्न सक्छन्। सावधानी भएर अगाडि बढ्नु राम्रो हुन्छ। कुम्भ राशिलाई यतिखेर 7:30 को शनि चलिरहेको छ। यो 7:30 को शनिले गर्दा कामहरूमा अलिकति केही अप्ठ्यारा स्थितिहरू त आइपर्न सक्छन्। तथापि ग्रहहरूबाट आज उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुने खालको योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत देख्न सकिने योग छ। आज तपाईँले गरेका कामहरूबाट उन्नति र प्रगति राम्रो रहँदैछ। चौथो भावको चन्द्रमा र लग्नमा शनि हुँदा कहिलेकाहीँ मनमा चिन्ता पनि हुन सक्ने योगहरू भएका छन्। तपाईँको आजको दिनबाट हेर्दा सहजीकरणको लागि उन्नति र प्रगतिमा पनि धेरै कुरामा राम्रो हुने योगहरू आजको राशिबाट मीन राशिमा संकेत देख्न सकिने योगहरू छन्।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँसँग उपस्थित भएका छौं। आज विशेष गरी कामिका एकादशी व्रत, आज भगवान नर नारायणको पूजा गर्ने दिन, जहाँ युधिष्ठिर र भगवान श्रीकृष्णको संवादबाट एकादशीको महिमा प्रारम्भ हुन्छ। अनि हामी तपाईँ र हाम्रो बीचमा, हाम्रा गुरूहरूको बीचमा र भक्तको बीचमा पनि यही नै संवादहरू रहन्छन्, जुन कथालाई स्वर्णकादि ऋषिको उपमा सुतजी महाराजले कथा भनिरहनु भएको आख्यानहरू हुन्, जुन कथालाई सुत पौराणिकले स्वर्णकादि 88,000 ऋषिहरूलाई कथा बताउँदै जाँदा, आजको यो दिव्य कथा कामिका एकादशीको बारेमा व्रत गर्नुभयो। धेरै महिमा लुकेको चतुर्मास व्रतभित्र पर्ने कामिका एकादशी असाध्य महत्वपूर्ण कुरा छ। हामीलाई यो एकादशी भन्ने बित्तिकै प्रायको फल भगवानको चिन्तन गर्ने बित्तिकै, भगवानको मरण गर्ने बित्तिकै प्राप्त हुन्छ भन्ने खालका एउटा अलिकति अफवाहहरू छन्। तर भगवानको फल तपाईँले साँच्चीकै निष्फल रूपी काम गर्नुभयो, इच्छा नराखिकन निर्मल रूपमा काम गर्नुभयो भने अवश्य मेवा तपाईँ सफल हुनुहुन्छ। अब आज म अरू कुरा भन्दिनँ कथा कहानी। एकादशीको दिनमा तपाईँहरूले व्रतै बस्ने हो भने चाहिँ भोजनहरू नगर्नु, फलाएर खानु अथवा तोपन नगर्नु, भगवानको चिन्तन असाध्य धेरै गर्नुपर्ने खालका नियमहरू छन्। विशेष गरी चतुर्मासभित्र कुन महिनामा के चाहिँ त्याग गर्ने भन्ने कुरा पनि हामीले तपाईँलाई मैले पहिले पनि भनिसकेका छु। आज पनि थोरै धेरै भक्तहरू त्यसलाई फेरि दोहोऱ्याइदिनु पर्यो भन्न मलाई भनिरहनु भएको हुँदा त्यसलाई भनिहाले। चत्वार एतानि नित्यानि चतुराश्रम वर्णिनाम प्रथमे मास कर्तव्यम नित्यम साक व्रतम नरेहि, द्वितीय मास कर्तव्यम दधि व्रतम अनुत्तमम पयो व्रतम तृतीये तु चतुर्थेपि निशामयः, द्विदलम बहुबीजम च व्रतांतकम च विपर्जयेत नित्यान एतानि विप्रेन्द्र व्रतान्युहुर्मनीषिणः, जम्बीरम राजमासांस मूलकम रक्तमूलकम कुष्मांडम चक्षुदंडम च चतुर्मासे त्यजद्बुदेहि। इक्षुदंड उखु पनि खान हुँदैन अरे, कुमिन्डो पनि खान हुँदैन अरे चतुर्मास व्रतभित्र। धेरै कुरामा समस्याहरू छ। विशेषात बदरीम धात्रीम कुष्मांडम तीन तीर्णीम त्यजत आहा, बदरीम बयरहरू पनि खान हुँदैन अरे, कुमिन्डहरू पनि खान हुन्न अरे, फर्सीहरू पनि खान हुन्न अरे। दृढधातु फलम ग्राह्यम कथञ्चित काय शोधनम, पुराना बासी सडे गलेका पनि खान हुँदैन अरे। ध्यान दिनु है, सबैभन्दा पहिलो असार महिनाको शुक्ल पक्षको प्रतिपदाबाट प्रारम्भ हुने चतुर्मास व्रत यानि एकादशीबाट प्रारम्भ हुने व्रत, अहिले हामी यसमै छौं। यो पहिलो महिनामा सागपात केही नखाने, वनस्पति नखाने। मलाई हिजो एकजनाले सोध्नु भयो, गुरु कर्कलोको पात खाना हुन्छ भन्नु भन्नु, आजभोलि फेरि कर्कलो फेसन छ नि त। कर्कलो भनेको के भन्छ त्यसलाई, गावा क्या, पिडालुको पात अथवा डन्ठी पनि खान्छन् होइन, त्यसलाई के भन्छन् आफ आफ्नोतिर होला नाम, त्यो पनि खाना हुँदैन भन्छ शास्त्र। फेरि शास्त्रको कुरा गर्नुभयो भने दही पनि खाना हुँदैन रे दोस्रो महिनामा, तेस्रो महिनामा दूध पनि नखानु, विशेष गरी चौथो महिनामा खाद्य पदार्थ पुरै त्याग्ने नियमहरू छन्। द्विदलम बहुबीजम त आहा, द्विदल दालहरू खाना भएन, केराउहरू मटरहरू चनाहरू पनि खाना हुँदैन रे, कागतेहरू मुलाहरू राजमाहरू फर्सी कुबिन्डो चिचिन्डो के हुन्छ होइन, सबै खाना हुँदैन। अब यो धेरै कुरा छन् शास्त्रमा देखेका। हामी सबैले यो कर्म गर्यो भने हामी साँच्चीकै सफल हुन्छौं। आज मैले तपाईँहरूलाई एकादशीको बारेमा थोरै मात्रै भने, यो एकादशीको लगभग लगभग फलहरू सबैले जानिसक्नु भएको छ, व्रत उपासनाहरू गर्ने विधिहरू पनि थाहा छ कि थाहा छैन? एकादशीको दिन मैले आज पनि एउटा कुरा अलिकति भोगे, मलाई जानकारी प्राप्त भए अनुसार एकादशीको दिनमा विवाहिता दिदी बहिनीहरूले आफ्नो पहिरनमा सोह्र श्रृंगारमा रहेर व्रत उपासना गर्यो भने धेरै कुरामा राम्रो हुन्छ, अन्यथा पट्टो लाएर कुर्ता लाएर हुनेवाला छैन हजुर, व्रत मिल्दैन है। त्यसो भएको हुँदा हामीले व्रतको नाममा वा अलिकति अलग कुरा पो गरिरहेका छौं कि भन्ने कुरामा धेरै कुरामा तपाईँहरूले ध्यान दिनुपर्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्छौं। केही तपाईँका म्यासेजहरू आएछन् भने तपाईँले हामीलाई सनातन रेडियो नेटवर्कमा केही कमेन्टहरू गर्नुभएछ भने हामी त्यसलाई पनि हेर्ने प्रयास गर्नेछौ। अहिले भने कमेन्ट आएको छैन, एउटा फोनतर्फ लाग्छौ। जिज्ञासुकै हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्दै हामी विशेष गरी उहाँलाई स्वागत गर्नेछौ। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? भोजपुरबाट के कुमारी श्रेष्ठ भन्नुभयो? तेज कुमारी। कुन ठाउँमा हुनुहुन्छ भोजपुरको? अहिले
1: भोजपुरको
0: छडानन्दमा हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ हजुरले? भनिदिनु त साल महिना कतै समय?
1: 2083 साल साउन महिनाको 10 गते आइतबार बेलुकाको 6 बजेर 18 मिनटमा।
0: आज कति दिन भयो तपाईँको बच्चा जन्मेको?
1: हजुर,
0: कति दिन भयो आज छोरा जन्मेको?
1: छोरा होइन, छोरी हो।
0: छोरी जन्मेको कति दिन भयो?
1: 18 दिन भयो।
0: कुन जिल्लामा जन्मेको?
1: मोरङ जिल्ला।
0: मोरङ जिल्ला भनेको उता विराटनगरपट्टि होइन?
1: हजुर, विराटनगर।
0: यो छोरीको नाम चाहिँ योग कुमारी नाम आयो, मूल नक्षत्रको दोस्रो पावबाट नाम जोड छ
1: हजुर। योग माया भन्नुभएको
0: थियो, मैले नै हेरे हो, योग माया ल धनुराशि हुन्छ। अब यो मूलको शान्ति गराउनु पर्छ, धन के अरे मूलको दोस्रो पावले आमा पिर्छन् है।
1: हजुर, के गर्नुपर्छ त्यसको लागि?
0: मूलको शान्ति गर्नुपर्छ, सुनको टुक्रामा मूलको स्वामीलाई ल्याएर त्यहाँ भनेको आमन्त्रण गरेर मन्त्रद्वारा आमन्त्रण गरेर त्यसको जो विधिहरू हुन्छ, मूलहरूको पानी ल्याएर कलशमा पूजा हुन्छ, त्यो कलशको पानीले फेरि पछि चाल्नोबाट भनेको हुन्छ नि पल पल पल परेको तपाईँहरू पिठो चाल्ने हुन्छ नि, चाल्नोबाट नुहाउनुपर्छ। त किन नुहाएको भने सहस्र धाराद्वारा अभिषिक्त हुनुपर्छ, भनेको मन्त्र पढ्दै हजारवटा धारामा नुहाउनुपर्छ भन्ने इतिहास छ यसको। अब यो हजारवटा धारा कहाँ खोज्दै जानु? उतिखेरै बाहुन बाजेलाई एक दिन घरमा आधी घण्टा ल्याएर पढाउनु त आज उसले महँगो भयो, अब झन् हजारवटा धारा सँगसँगै बाहुनलाई डोलाउन अन्त कति दिनको उदिनु पर्यो दक्षिणा होइन? त्यही भएर पल पलबाट अलग अलग पलबाट पानीको धारा झरेपछि त्यसलाई धारा मानिन्छ क्या। त्यही भएर हजारवटा धारा झरोस् र त्यो मन्त्रले अभिषिक्त भइसकेपछि राम्रो हुन्छ। अब यसमा फेरि के छ भने कहिले काहीँ पुनर्जन्म गराउने, गाई माताको टाङबाट चाहिँ के भन्छ वारपार गराउने, फेरि जन्म गराउने धेरै नियमहरू छन्। वैदिक मन्त्रको जपहरू पनि गर्नुपर्छ, यति गरेपछि मूलले पिर्दैन भन्ने इतिहास छ। अब गरेको बिस्तारै, अब सानो बच्चालाई के गरिँदैन, उत्तिखेर त के हुन्छ र होइन, ढिलो पनि गर्न भएन। अब एक दुई वर्षमा अलिअलि कम्तीमा त्यो बच्चालाई पानीले नुहाउने बेला बच्चा नुहाथ्योस् भनेको एक दुई वर्षमा गरिसक्नुपर्छ है। त्यो गराउनु, बृहस्पति उच्च छ, एकदम भाग्यमानीको युगमा जन्म भएको छ, मंगल विद्यास्थानमा, यसले भोलिको दिनमा इन्जिनियर बनाउने, टेक्निकल आइटम पढाउने होइन, ओभरसियर बनाउने खालको काम गर्छ। समग्रमा चिना राम्रो छ हजुर, पढाइ राम्रै हुन्छ, आमा र बुवाको सम्बन्ध पनि ठिकै छ, आमाले एकै एकै खालको आमा अरे यसको चाहिँ
1: होला
0: होला होइन, के हो कि होइन दुइटा कुरा रोज्नुपर्छ क्या। अब अवस्थाभर तपाईँ पनि एकरो हो भन्दै गर्दाखेरि अब आफूलाई पनि म यस्तो हुन हुन्न भन्ने चाहिँ हुनुपर्छ क्या. अनि बल्ल घर परिवार मिल्छ, चिना मात्रै हेराएर मात्रै पनि हुँदैन, मैले भनेको कुराहरू मान्नु पर्यो होइन. राम्रै छ, अब यो छ वर्षसम्ममा उल्का भन्ने कुरा चलेको छ, उल्काको शान्ति गराउने, उल्काको पूजा पाठ गराउने राम्रो भइहाल्छ है. मैले भनिसकेँ राम्रै हुन्छ. आमा चाहिँ एकोरी भनिसकेँ, मैले गाली गरिसकेँ आमालाई. वास्तु सबै ठिक छ, छुट्यौ. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ. तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौ. को हुनुहुन्छ यतिखेर, कहाँबाट हो, स्वागत गरिहाले. राधे राधे हजुर.
2: हजुर गुरु जय श्री राधे.
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
2: बैतडीदेखि जानकी बोल्यो.
0: बैतडीबाटी जानकी बोल्दै होइन
2: हजुर.
0: कुन रेडियोबाटी कार्यक्रम सुन्दा हो जानकीजी? बैतडीमा
2: बैतडी एफएम.
0: बैतडी एफएमबाट कार्यक्रम सुन्दा छु होइन. कार्यक्रममा आयो, कोही को हेर आउने हो? चेला चेली कोही को हो?
2: आफ्ना बारेमा गुरु.
0: लु भन त, साल महिना कतै समय कपीमा लेखा छ कि छैन?
2: 2061 साल
0: साउन
2: महिनाको
0: 17 गते.
2: आइतबार
0: हजुर
2: 2:15 राति.
0: 2:15 रातको जन्म कुन जिल्लामा भयो तपाईँको जन्म?
2: बैतडी जिल्लामा.
0: बैतडी जिल्लामा कबारको राति भयो, केबारको छकाला भयो त त्यो पनि भन्नु पर्ने हो त.
2: आइतबारको राति सोमबार हुने बिहान 2:15
0: के बारको कति गते राति कति गते बिहान हुने बेला भयो?
2: 17 राति 18 बिहान हुने बेला.
0: ए 17 राति 18 बिहान हुने बेला आइतबारको राति सोमबारको बिहान.
2: हजुर गुरु.
0: तपाईँको नाम गीता नाम जोड्ने हो, मकर राशि उद्दो छ.
2: हजुर गुरु, मकर राशि नै हो.
0: मकर राशि हेर्ने गरेका छौ. नाम चाहिँ के राखा छन् तपाईँ बामनले?
2: जानकी राखिया छ, तर राशिको नाम हजुरले भनेको नै हो.
0: राशिको नाम चाहिँ गीता नै हो.
2: हजुर, गंगा गीता
0: भन्छन्. गंगा भन्न पाइएन, गीताको गीतै हुन्छ. छुट्टै महत्व हुन्छ, गंगाको छुट्टै महत्व हुन्छ, दुइटै भन्न पाइँदैन है. राशिको नाम एउटा मात्रै हुन्छ, स्पेसल हुन्छ, गीता नाम हुन्छ. अब तम्रो पढ्नेमा ध्यान छैन, के गर्ने हो अब? पढाइ चिप्लिसकेछ, रगत बिग्रिने रहेछ, महिनावारीमा समस्या रहेछ. यतिखेर फेरि ग्रहमा 21 वर्ष 6 महिनासम्म राहु रहेछ. अब केही कुरामा सुधार त होला, तर पहिले प्रेम पनि परिसकेछ, प्रेम पनि असफल हुन्छ. भोलि श्रीमान श्रीमतीमा झगडा पर्छ. मंगलबारको उपासना गर्नुपर्ने भयो त?
2: हजुर गुरु.
0: मंगलबारको उपासना गर्नुपर्छ, गणेशको र हनुमानजीको उपासना गर्नुपर्छ, पूजा गर्नुपर्छ. हनुमान चालिसा पाठ गर्नु भएको छ कि छैन अहिलेसम्म?
2: छैन गुरु.
0: हनुमान चालिसा पाठहरू गर्नुपर्छ, पूजा पाठहरू गर्नुपर्छ, अनि बल्ल राम्रो हुन्छ है.
2: हजुर गुरु. अनि आमा बुवा भाइ बहिनीसँगको सम्बन्ध?
0: आमा बुवा भाइ बहिनीसँगको सम्बन्ध राम्रै छ, नातिनुहोला राम्रै हुन्छ. अब यो 21 वर्ष 6 महिनापछि ग्रह अलिकति राम्रो गराउँदैछन् र पनि मंगलबारको व्रत बस्नु, यसो नवग्रहका कवचहरू धारण गर्नु राम्रो हुन्छ. प्रेम चाहिँ गर्दै नगर्नु है त.
2: हजुर गुरु. घरको वास्तुको
0: लागि ठिक छ, केही आँटिनु पर्दैन. ग्रहहरू बिग्रेका हुन्, ग्रहको शान्तिहरू अब गराउनु, मंगलबार उपासना गरौं, ठिक हुन्छ. अहिले छुट्यौं. राधे राधे.
2: भविष्यमा के गर्दा राम्रो हुन्छ गुरु?
0: प्रेम नगर्दा राम्रो हुन्छ, मंगलबार उपासना गरेपछि राम्रो हुन्छ है त.
2: हजुर गुरु. अनि जबको लागि?
0: जब भने जागिर कि यता ग्रहको जब?
2: हजुर,
0: जागिर कि जब भनेको मैले?
2: ए
0: बुझ्नु भएन.
2: अनि दिशा रङ?
0: तपाईँले मेरो आवाज सुन्नु भएकै छैन, फोन नखानु अहिले. राधे राधे.
2: राधे.
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं. आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग उपस्थित हुनेछौँ र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्छौँ। कार्यक्रममा एकैछिन छोटो लिन्छु विश्राम, पछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै म ज्योतिषी पण्डित लक्ष्मण सुबेजी उपस्थित भइसकेको छु। अबको क्रममा तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समाजको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा हामी तपाईसँग रहन्छौ र हामी तपाईसँग भएका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासबाट हामी तपाईसँग जोडिएका छौं। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि तपाईँलाई कार्यक्रम कस्तो लाग्छ, कहिलेकाहीँ दिउँसो फोन गरेर पनि म यो कार्यक्रम यो रेडियोबाट सुन्छु है भनिदिनु होला। कहिलेकाहीँ रेडियोहरूमा केही प्राविधिक समस्याले कार्यक्रम बजेन भने खबर गर्नुहोला, हामी त्यसको तुरन्तै समस्याको समाधान गर्ने तर्फ लाग्छौं। अहिलेलाई कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: हजुर गुरु, राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर देउता?
1: हाल चाहिँ म अहिले विराटनगरबाट बोल्दैछु। म प्रवीण शर्मा बोल्दैछु।
0: प्रवीण शर्मा कहाँ पर घर चाहिँ?
1: मेरो चाहिँ सुनसरीको इटरी पर्यो।
0: इटरीमा कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको थियो?
1: म त गुरु विगत लामो समय धेरै वर्षदेखि सनातन रेडियो नेटवर्कबाट हाम्रो पात्रो मार्फत चाहिँ सुनिरहेको हुन्छु।
0: ए अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: अहिले मेरो आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो थाहा छ?
1: मजाले थाहा छ गुरु, 2043 साल जेठ 11 गते आइतबार दिउँसो 3:55 बजे इटरीमा।
0: दिउँसोको 3:55 इटरी भनेको सुनसरी जिल्लामा?
1: हजुर हजुर, सुनसरी जिल्ला।
0: यहाँबाट हेर्दाखेरि के देखियो भने राशिको नाम चाहिँ मूल नक्षत्रको पहिलो पाउबाट नाम जोडिएको छ। मूलको पहिलो पाउबाट पिताजीलाई पिर्छ, बाबा पिर्छ, क्या बाबु पिर्ने भनिन्छ होइन?
1: हजुर।
0: मूलको शान्ति गर्नु भएको छ कि छैन?
1: छैन त्यस्तो गरेको।
0: मूल शान्ति गर्नु पर्यो, घर भन मन लाग्दैन हो?
1: त्यस्तै भन्नुपर्छ गुरु।
0: अहिले 40 वर्ष हुनुभएको छ, राहुले छेकिरहेको छ, उन्नति धेरै राम्रो गर्नुभएको छ, महालक्ष्मी परिया रहेछ, पैसा चाहिँ टन्नै कमाउनु भएछ है
1: गुरु? जस्ट उल्टो गुरु, अहिलेसम्म त त्यो त्यस्तो केही छैन। अलिकति एकदम रियल्ली भन्नु पर्दाखेरि अलिक मनमा चाहिँ अहिलेसम्म खिन्नता बोध भइरहेछ होइन?
0: हजुर।
1: किनभने अब कमाइ धमाइ अहिलेसम्म त्यति मजाले अब जिम्मेवारी परिवारको भए तापनि कमाउन सकिएको छैन र मैले बुवा आमाप्रति र मेरो परिवारप्रति गर्नुपर्ने जिम्मेवारी त्यो के भन्ने अब द्रव्य नभइकन चाहिँ अलिकति गाह्रै भइरहेछ होइन? कमाइ धमाइ हजुर
0: नपुगेको हो कि
1: खोइ अब कहाँ के नपुगेको त्यही भएर तपाईँलाई
0: आफूले कमाएको सम्पत्तिमा मान्छे सन्तुष्ट हुँदैन र हुन पनि हुँदैन वास्तवमा।
1: असन्तुष्ट प्राणी नै हो होइन?
0: अब यसो त तपाईँको पहिले के थियो भने 13 वर्षदेखि 21 वर्षसम्म सङ्कट थियो, त्यहाँ अलिकति बिचमा हल्का पढाइमा समस्या आयो, त्यसपछि राम्रै भयो होइन?
1: हजुर।
0: त्यो 30 वर्षदेखि राहु भन्ने कुरा चलिरहेको छ, यो राहु तपाईँको लागि लगभग 45 वर्षसम्म राहु चल्नेछ, फेरि पछि लगभग 50 देखि फेरि सुरु भएर 67 वर्षसम्म राहु चल्छ भनेको अहिलेको लागि राहु छ। राहु तपाईँको लागि कस्तो खालको भइदियो भने उल्का सहितको राहु भयो, अहिले उल्का पनि चलिरहेको छ क्या, उल्का राहु त जति पैसा कमाए टिक्दैन। अहिले तपाईँको अवस्थामा हेर्दा महालक्ष्मी कुण्डलीमा छ, पैसा तपाईँको हातमा 500 रुपियाँ कहिले पनि टुट्दैन, खेलाइ नै रहन्छ पैसा होइन, आमदानी भइ नै रहन्छ। तर अलिकति भने जस्तो ग्रहहरू शान्ति नगर्दाखेरि कुरो बिग्रियो हो कि फेरि 7औंमा राहु छ, 7औं राहु हुने मान्छे फेरि पत्नीबाट पनि पीड़ित हुन्छ नि, फेरि झगडा पर्छ कि केमा कुरो मिल्दैन?
1: झगडा त अब त्यस्तो झगडा भन्नाले म त्यति झगडालु स्वभावको त छुइनँ होइन?
0: तपाईँ झगडालु स्वभावको हुनुहुन्न, तपाईँ मनको एकदम गहिरो भावनामा डुब्ने मान्छे हो, किनभने तपाईँको लग्न तुला हो नि त, तुला लग्न भनेको त शुक्रको घर हो होइन? मान्छे गहिरो भावनामा डुब्ने खालको मान्छे हो, तर पनि 7औं राहुले अलिकति पत्नीसँग ठ्याक्कै कुराहरू कहिलेकाहीँ नमिल्न सक्छ, यसलाई एकदम ध्यान दिनु होला फेरि।
1: हजुर हजुर।
0: त्यस्तो कहिलेकाहीँ अलिअलि झगडा पर्छ भने हेराएर बरु त्यसको शान्तिहरू गरिहाल्नु होला। चिना कुण्डलीमा राम्रै छ, 5औं स्थानमा बृहस्पति छ, यसले पनि राम्रै काम गराउँछ। धनस्थानमा शनि भएकाले खर्च अलिक बढी नै हुन सक्छ, धनको धनस्थानमा शनि बस्दा शनि अलि पापिष्ट ग्रह हो, अन्यथा अहिले राहु र उल्काको शान्ति गर्नु, अरू कुरामा राम्रो देखिन्छ, महालक्ष्मी परेको मान्छेलाई पैसाको अभाव कहिले पनि हुँदैन।
1: तर गुरु अब तपाईँले भन्नुभयो कहिले अभाव हुँदैन भन्नुभयो, तर अहिलेसम्म चाहिँ मैले साँच्चै अघि पनि तपाईँलाई दर्शाएँ होइन, अहिलेसम्म चाहिँ सकिएको छैन, म अहिले न ढाँटी भन्नुपर्दा वैदेशिक रोजगारीतिर अग्रसर हुँदैछु विगत दुई वर्ष यतादेखि, तर भइरहेको छैन।
0: राहु पनि छ उल्का पनि छ, कामै बन्दैन नि,
1: भनेपछि प्रयास नगर्दा हुन्छ,
0: प्रयास नगर्ने होइन नि, पैसा कमाउने हो तर ग्रह शान्ति गरेर जाने हो क्या, प्रयास नगर्दा कहाँसम्म हुन्छ, ग्रह लागेपछि प्रयास गर्ने भने त सबै मान्छेलाई ग्रह लाग्छ नि, तर शान्ति गर्ने ग्रहको उपासना, ग्रहले तपाईँसँग केही भाग खोजिरहेको छ भनेको ग्रहले नराम्रो खालको तपाईँलाई चाहिँ भावना दिइरहेको छ, त्यसलाई सकारात्मक भावनातिर लानको लागि ग्रह पूजाहरू गर्ने, वैदिक मन्त्रले हवनहरू गर्ने, तपाईँको नाममा सबै कुरा गरेपछि राम्रो हुन्छ।
1: त्यो के गर्ने अलिकति छोर छोरै चुहाइदिनु भयो म आभारी हुन्छु।
0: राहु भन्ने ग्रहको 18,000 पल्ट वैदिक मन्त्रले जप गर्ने, उल्काको 6,000 पल्ट जप गर्ने, अनि रुद्री चण्डी शान्तिका भए पाठहरू गर्ने, थोरै महामृत्युञ्जय जपहरू गर्ने र सप्तम स्थानको राहु भनेर संकल्पमा मम जन्मकुण्डल्याम सप्तम स्थाने क्रूर राहु तत्शान्त्यार्थम निमित्तार्थकम् ब्राह्मणद्वारा वैदिक मन्त्र भने यसरी संकल्प राम्रोसँग गर्न सकेर गरे भने चट्टै हुन्छ, सबै कुरा ठिक हुन्छ, हातिनु पर्दैन।
1: अनि गुरु मेरो अब जस्तै रङ भयो अनि के अरे त्यस पछाडि रत्न के कस्तो के धारण गर्छ,
0: हजुरको लागि 3 अङ्क राम्रो हुन्छ, तपाईँको लागि रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, राहु र केतुको रत्न धारण गर्नुभयो भने तपाईँको पत्नी र परिवारसँगको सुख प्राप्त हुन्छ, त्यति हो है।
1: अनि छोरी कुरा अलिकति गुरु जाँदा जाँदै जस्तै अब जस्तै तपाईँले भनिहाल्नुभयो म अलिकति जस्तै भन्नाले खिन्नता बोध त भइ नै रहेछ, अनि अलिक अब आफन्तहरू अब त्यस्तै अलिक हुने खाने अब सम्पन्न हुनुहुन्छ, म चाहिँ अलिकति कमजोर किसिमको छु, मलाई उहाँहरूसँग त्यति टचमा पनि रहन मन लाग्दैन, उहाँहरूले त्यही टाइपको व्यवहार देखाउनुहुन्छ होइन, अनि त्यो भइसकेपछि आफूले कमाउन सकेको छुइनँ, अलिकति कमाउन पाएदेखि मैले पनि गरेर देखाउन पाएदेखि म पनि यसो गरिब दुखी अब मलाई त प्राय सहयोग गर्न मन लाग्छ होइन, तर मसँग हुँदैन क्या त्यो बाटोमा जाँदाखेरि अब कति देख्छु अब मलाई दिउँ दिउँ त लाग्छ तर अब आफूसँगै नै हुँदैन, कहिले काहीँ आफैसँग यसो खर्च गर्नु पर्यो भने पैसै हुँदैन क्या गुरु, त्यो चाहिँ के भएको होला,
0: त्यो त यस्तो तपाईँलाई ग्रहहरूले काम नराम्रो गरिरहेको छ, पहिले ग्रहको शान्तिहरू गर्नु पर्यो, ग्रहको पूजा पाठहरू गर्नु पर्यो अनि बल्ल राम्रो हुन्छ।
1: त्यस्तो केही रोगहरू त्यो ग्रह अनुसार भन्नाले केही देखिन्छ देखिँदैन उसमा गुरु मेरो अब दीर्घकालीन रोगहरू अथवा भन्नाले अब आँखाहरूको भयो शरीरमा केही त्यस्तो केही उहरू देखिन्छ स्वास्थ्य सम्बन्धी
0: छैन राहु उल्का चलाएछ यसरी स्वास्थ्य त बिग्रिन्छ नि, तर त्यस्तो दीर्घ रोगी भनेर त्यस्तो छैन, कहिले काहीँ घरमा वास्तुहरू बिग्रियो भने पनि त्यस्तो हुन सक्छ, त्यो चाहिँ अब एकचोटि वास्तु पनि तपाईँले राम्रोसँग पढेका गुरुहरूलाई देखाउनु होला, त्यहाँबाट पनि धेरै कुरा थाहा हुन्छ है त।
1: ए हुन्छ गुरु हस्लाई समाधान गरिदिनु अलिकति भए पनि मन हल्का अब हस् राधे राधे
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा प्रवेश हुनुहुन्थ्यो, हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं, हामी धेरैभन्दा धेरै तपाईँले हामीसँग भएका विशेष कुराकानी अनि तपाईसँगका विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा हामी लागिरहेका छौं, कोही जिज्ञासु हुनुहुन्छ राधेश्याम हजुर, ए प्रभु हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं, प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं, यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा पुनः प्राप्त भइसक्नु भएको छ, यतिखेर को हुनुहुन्छ कहाँदेखि स्वागत गर्छु, राधे राधे हजुर, ए प्रभु राधे राधे
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ,
2: उदयपुर तापली गाउँपालिकादेखि हजुर गुरु,
0: कहाँदेखि अरे,
2: उदयपुर तापली गाउँपालिकादेखि हजुर गुरु,
0: तापली गाउँपालिकाबाट को बोल्दै हुनुहुन्छ यतिखेर,
2: राजेन्द्र गुरु,
0: राजेन्द्रजी बोल्दै हुनुहुन्छ, अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तापलीमा,
2: खोटाङ हजुर,
0: खोटाङ एफएम सुन्नुहुन्छ है हजुर, तापलीको कुन कति नम्बर ओडामा हुनुहुन्छ, के गाउँमा हुनुहुन्छ ठ्याक्कै भनिदिनु त गाउँको नाम ओडा सहित,
2: ओडा बस्ने
0: थाना गाउँतिर हुनुहुन्छ
2: हजुर
0: भनिदिनु त अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ
2: अहिले मेरो छोरीको बारेमा गुरु
0: छोरीको साल महिना गते समय भनिदिनु त
2: 2082
0: साल 30 गते भन्नुभयो
2: हजुर
0: के बार छ 30 गते
2: शनिबार
0: कति बजे भयो जन्म
2: 5:54
0: 5:54 जन्म भयो यो बिहान हो कि रात साँझको हो यो
2: बिहानको गुरु बिहानको
0: कुन जिल्लामा भयो जन्म
2: उदयपुर जिल्लामा हो
0: तपाईँको छोरा कि छोरी
2: छोरी गुरु
0: यो 30 गते बिहान हो भने 29 गते राति हो
2: हजुर
0: राशिको नाम भेष कुमारी छोरी होइन
2: छोरी
0: भेष कुमारी नाम आउँछ धनु राशि हुन्छ अलि एकोरे खालको स्वभाव लग्नमा राहु मंगल सूर्य एकोरो असाध्य जिद्दी स्वभावको छोरी हुन्छन् 8 वर्षसम्ममा असाध्यै ठुलो समस्या आइरहन्छ स्वास्थ्य बिग्रिरहन्छ संकटा भन्ने ग्रहको शान्ति गर्नु गुरु सूर्य ग्रहण योग अंगारकीको शान्ति गर्नु मंगलबार आइतबार घरमा लसुन प्याज माछा मासु नखानु है विशेष गरी 8 वर्षसम्म छोरीलाई अलि एकदमै कष्टकर समय आउन सक्छ कहिलेकाहीँ दुर्घटना हुन सक्छ कहिलेकाहीँ लडेर हात भाँचिन सक्छ कहिलेकाहीँ काई काट्न सक्छ एकदमै ध्यान दिनुहोला पानीबाट पानीबाट पनि जोगाउनु होला है
2: हजुर गुरु
0: ग्रहहरू बिग्रिएका छन् राम्रोसँग शान्ति गर्नु एउटा कवच पाइन्छ क्या हामीसँग यो तपाईँको छोरीको घाँटीमा कवच लायो भने सधैँभरि त्यही कवचले तपाईँको रक्षा

0: त्यस्तै अलिकति घरमा झै झगडा नै हुन्छ बरु।
1: को अकालमा मृत्यु भएको छ तपाईँ घरमा परिवारमा?
0: परिवारमा भन्दा पनि अब हामी त नयाँ आएको हौ यहाँनिर, पहिला नै हो खै, अब यही घरको मान्छे झुन्निएर चाहिँ मरेको भन्ने सुनेको थिएँ।
1: त्यहाँ अब त्यसले पनि पिर्न सक्छ आफ्नै परिवार, जस्तै तपाईँको दाजुभाइ काका बडाबाहरू कोही मान्छे कहिले हराएका अथवा अकालमा मृत्यु भएको हुन सक्छ। एकदम ध्यान दिनु है त।
0: हुन्छ, के अरे, हुन्छ गुरु,
1: राधे राधे।
0: अनि घरको वास्तु कसरी गुरु?
1: वास्तुको लागि त्यस्तो नराम्रो छैन, पितृको जसको शान्ति गर्ने ग्रह शान्तिहरू गराउने भइहाल्छ है। आमा बुवासँगको सम्बन्ध पनि ठिक छ, दाजुभाइसँग पनि ठिक छ, सबै कुरा राम्रै छ। राधे राधे।
0: राधे राधे गुरु।
1: कार्यक्रममा हुनुहुन्थ्यो ताप्लीबाट, उदयपुर ताप्लीबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको थियो। हामी तपाईँहरूसँग नियमित रूपमा सनातन रेडियो नेटवर्कको माध्यमद्वारा हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट सुनिरहनु भएको छ। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी तपाईसँग जोडिएर तपाईँले केही न केही ज्ञानका कुरा अवश्य सिक्न पाउनु भएको छ भन्ने आशामा छौं। तपाईँ कतिको खुसी हुनुहुन्छ थाहा भएन, हामीले सकेको तपाईँलाई राम्रोसँग ज्ञानहरू बाँडिरहेका छौं। हामी यतिखेर आफ्नो अनि आफन्तहरूको बारेमा विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष गरी हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने पक्षमा लागिरहेका छौं है। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। यतिखेर हामी 98453 97658 र 98142 73601 सिधा कोही आइसक्नु भएको छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
0: राधे राधे गुरुजी।
1: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
0: बैतडीबाट योगेन्द्र पाण्डे।
1: योगेन्द्र पाण्डे बोल्दै हुनुहुन्छ बैतडीबाट?
0: हजुर गुरु।
1: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
0: रेडियो बैतडीबाट गुरुजी।
1: भनिदिनु त, कसको बारेमा हेर्नुहुन्छ अहिले?
0: आफ्नै बारेमा गुरु।
1: साल महिना गते समय भन्नु त?
0: 2065 साल।
1: 65 साल कुन महिना?
0: चैतको महिना।
1: कति गते?
0: 5 गते।
1: के बारको दिन जन्म भएको हो?
0: बुधबारको राति 10:35।
1: 10:35 के बार भन्नुभयो? बुधबार। कुन जिल्लामा भएको जन्म हो? हामीसँग हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो फोन सम्पर्क हुन सकेन। हामी नियमित रूपमा तपाईँसँग छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हो, आज 24 गते हो, आज आइतबार हो, आज एकादशीको दिन हो, आज कामिका एकादशीको व्रतको उपासना हामी गर्ने प्रयास गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको बारेमा हामी तपाईँलाई जानकारी गराइरहेका छौं। यतिखेर आज एउटा कुरो जानकारी गराउँ, आज 12:24 पछाडि जुन अस्त भएको बृहस्पति उदाउँदै हुनुहुन्छ, भनेको अब आज मात्रै अस्त हो, भोलिबाट अस्त छैन बृहस्पति। कतिले अन्धो अन्धो भन्नुहुन्थ्यो, अन्धो हुँदैन बृहस्पति, कहिले अस्त आउँछ। सूर्यको डिग्रीसँग एक आपसमा मेल भयो भने है यो बृहस्पति अस्त आउने भन्ने हुन्छ। त्यस्तो भएको हुँदा सूर्यको प्रकाशमा परेको बृहस्पति आजबाट डिग्रीले अगाडि जाँदैछ है, किनभने बृहस्पति पनि मिथुन राशि के कर्कट राशिमा अनि सूर्य पनि कर्कट राशिमा हुँदा कहिलेका त्यस्तो खालको अवस्थाहरू आयो। अब आजबाट पनि सूर्यको गति अगाडि पुगिसकेको छ, आजबाट सूर्यको अंश डिग्री यतिखेर हेर्दाखेरि हामीले 21 डिग्रीमा देखिरहेका छौं, तपाईँहरूलाई जानकारी गराउँ। अनि बृहस्पतिको अंश यतिखेर 15 डिग्रीमा रहेको छ, 15 डिग्री र 21 डिग्री अब आजबाट छुट्टिने बेला भएको छ। यसमा धेरै भित्री नियमहरू छन्, तपाईँलाई छोटो कुरो मात्रै मैले जानकारी गराएको हुँ। आज जन्मिने सम्पूर्ण जातकको मिथुन राशि हुन्छ, आज को जन्मिने हुनुहुन्छ, सबै सबैको नामाकरण गर्नु परेको छ भने पनि दिउँछु।

गर्नुहोला, तपाईँको नामहरू जुराउनु परेको छ, कुनै पनि साइटहरू जुराउनु परेको छ। अनि अर्को एउटा कुरा मैले तपाईँलाई आज भन्नै छुटाएको छु, बर्बाद भइगयो अहिले पो सम्झे। आज मलाई धेरैले रेडियो सुनेर के भन्नुभएको थियो भने कान छेन्ने नाक छेन्ने साइत अनि कपाल काट्ने साइत भनिदिनु पर्यो भनेर धेरैको फोन आएको छ। म आजको कार्यक्रममा भन्न सम्भव भएन, भोलि तपाईँको रेडियोसम्म हामी कुन दिन अब कपाल काट्ने साइत छ, कुन दिन तपाईँको लागि नाक छेन्ने साइत छ, सबै अन्य साइतहरूको लागि पनि हामी भोलि तपाईँको लागि जानकारी गराउनेछौ। भोलि चाहिँ एकदमै तपाईँहरूले अनिवार्य रूपमा कार्यक्रम सुन्नुपर्ने रह्यो यो कुराको जानकारी सहित। आज एकादशी कामिका एकादशीको धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्छु, साथसाथमा आजको व्यवसायीबाट म आज्ञा दिन्छु। तपाईँको र मेरो भेट भोलि रहनेछ 8 बजे। राधे राधे।

जनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएसजीले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड़पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यासको आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ। हिजो मात्रै उद्योग मन्त्री सहितको टोलीले काठमाडौँ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गर्नुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका 500 भन्दा धेरै गुनासालाई सम्बोधन गरेको जनाएको छ। वाणिज्य मन्त्रालय निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोका आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गा दत्त भट्टले बताउनु भएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगम ले आग्रह गरेको छ। तराईका क्षेत्रमा अबका केही दिन गर्मी बढ़ने भएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। यो क्रम आउँदो बुधबारसम्म रहनेछ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकोले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सिसम्म रहनेछ। काठमाडौँ उपत्यका देशका धेरै ठाउँमा पानी परेको थियो। नेपाल चीन व्यापारको प्रमुख भइसकेको छ। लामो समयदेखि नाका अवरूद्ध हुँदा नेपाल

0: यसमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्त 9 तारीकलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकोले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू 19 पुस्तकालय दिवसको अवसरमा आउँदो भदौ 15 विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुरामणी पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो। बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छात्र संगठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयको योजना तथा अनुगमन शाखाका प्रमुख सहसचिव शिव कुमार चापकोटा र सदस्य सचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनु भएको छ। यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य तय गरिएको छ। पुस्तकालय दिवस कार्यक्रम प्रदेश र पालिकाको शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित संघ संस्था मार्फत सञ्चालन गरिनेछ। त्यसका लागि सातवटै प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। अब विदेशको खबर। टर्कीले साउदी अरब र पाकिस्तानसँग मक्कामा भएको त्रिपक्षीय रक्षा सम्झौता इरान विरूद्ध लक्षित नरहेको जनाएको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानले सम्झौतामा इरान वा अन्य कुनै देशलाई साझा सुरक्षा खतराका रूपमा उल्लेख नगरिएको बताउनु भएको छ। साउदी अरबको मक्कामा अस्ति टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौतामा तीन मध्ये कुनै एक देशमाथि आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ। टर्कीका विदेश मन्त्री फिदानले यो व्यवस्था प्राविधिक रूपमा नाटोको धारा 5 अन्तर्गतको सामूहिक रक्षा प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउनु भएको छ। तर आक्रमण भइहालेको अवस्थामा तत्कालै सैन्य हस्तक्षेप गर्नुपर्ने अनिवार्य व्यवस्था भने नरहेको उहाँको भनाइ छ। आवश्यक परेको खण्डमा त्यो देशले सहयोग माग्नुपर्नेछ र आफूलाई आवश्यक सहयोगको प्रकार समेत स्पष्ट गर्नुपर्नेछ। यसैबीच इरानका केही अधिकारीले भने सम्झौताप्रति आपत्ति जनाएका छन्। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूले टर्की र पाकिस्तानसँगको सहकार्यले मात्र साउदी अरबको सुरक्षा सुनिश्चित नहुने बताएका हुन्। अब खेल खबर। स्वीडेनको गोथेनबर्गमा भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन पीएसजीले एक एक गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो मिनटमै इब्राहिम म्याविकले गोलमा पीएसजीले अग्रता बनाएको थियो, तर युनाइटेडका ब्रायन एमुबोले 32 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि एथलेटिको मड्रिडसँगको खेलमा 2 गोल गरेका एम्बुमोले पीएसजीसँगको खेलमा पनि गोल गरेका हुन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने, उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ्ने, पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप। आज विश्व आदिवासी दिवस अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरूद्ध नरहेको टर्कीको भनाई, सम्झौताप्रति इरानको आपत्ति। र प्रिसिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएसजीले बराबरी खेले।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: सावन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी सावन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामी

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै।
1: एपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यी साउन 30 गते शनिबारको दिन
1: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: केपी पोलिक्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यी भाद्र 5 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झैं।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन सधै बाघ झै रेडियो टाइगर 99.2 मेगाहर्ट्ज
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपाको घोषणा। मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। 3 दिनदेखि विपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो। कपिल वस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने। तर्कीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाहरूका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आलोचना। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा 1 पटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतु काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले 2 चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपाले जनाएको छ। सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिन नै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुकुमु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो 1 हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा 1 सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो, तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुननिर्माणका क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम योग आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादकत्व 0.2% मात्र रहेकोले शिक्षा, स्वास्थ्य र सिप विकासमा लगानी बढ़ाउन दक्ष जनशक्तिलाई देशभित्र रोक्नुपर्ने उहाँको भनाई छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजी क्रममा आज दिउँसो गोरुसिङ्गे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टराई जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नु भएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। प्रहरी अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोजी गरिएको हो। यसैबीच कपिल वस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुईजना बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाईवस्तु चराउन गएका 13 सरफराज मुसलमान र 13 ओबेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौँको भिरगुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा पुगेर कार्यक्रममा परिणत भएको छ। देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन्। सन् 1994 December 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष August 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक August 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघ अनुसार विश्वका 90 झण्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। अब विदेशको खबर ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन जीडीपीको 3% भन्दा बढ़ी हुने बताइएको छ। चीनले ताइवानलाई आफ्नै भूभाग दावी गर्दै सैन्य तथा रणनीतिक दबाव बढ़ाउँदै लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो। पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढ़ाउन आग्रह गर्दै आएको छ, जसलाई ताइवानी राष्ट्रपति लाई चिङ तेले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ। यही अगस्त 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल, पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ। चीनले ताइवानी राष्ट्रपतिलाई पृथकतावादी भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैनिक गतिविधि र अभ्यास सञ्चालन भइरहेको छ। ताइवानले भने चीनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआङ सैन्य अभ्यास जारी राखेको छ। अब खेल खबर। फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ। डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनियो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासंघ यूईएफएले सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ। तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र संकेतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ। रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवाद व्यापस्पद प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि यूईएफ र युरोपेली फुटबल संघहरूको दबाव बढ़दै गएको छ। यूईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायम राखेको छ। साथै यूईएफएले एफएएफई योजनालाई लिएर फेरि बिताउन नसके सुनिश्चित प्राप्त नभएको पनि जनाएको छ। इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ। उनी सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा। मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतृत्वसँग सम्वाद गर्ने। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी प्रचालन। 3 दिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो। कपिल वस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने। तटीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियान प्रति फिफाको आलोचना।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
14: Come on, you'll certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। संघीय राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग कान्ति राजमार्गको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको 21 किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ। योजनाका इन्जिनियर उपेन्द्र महारणका अनुसार बाढ़ी पहिरो नियन्त्रण सहितको काम भइरहेको यस खण्डको भौतिक प्रगति 50% पुगिसकेको छ। निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टी दिव्य ज्योति जेबीका संचालक राजकुमार बुढाथोकीले मुख्य चुनौती मानिएका छपेली र टाकु र चे पहिरो नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। सरकारका तर्फबाट समयमै भुक्तानी र निर्माण सामग्रीको आपूर्ति सहज भए निर्धारित समयभित्रै काम सम्पन्न हुने व्यवसायीको दावी छ। राजमार्ग पूर्ण रूपमा संचालनमा आएपछि काठमाडौँ र हेटौँडा बीचको यात्रा निकै सहज र छोटो हुनेछ। काठमाडौँमा अगस्त 11 अर्थात आउँदो मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्राण्डहरू हेर्न पाइने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स तथा म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले भृकुटी मण्डपमा आयोजना गर्न लागेको एक्सपोमा गएको वर्ष 42 ब्राण्ड सभाई भएकोमा यस वर्ष संख्या बढ़ेर 55 पुर्याएको नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिनुभयो। उहाँका अनुसार भृकुटी मण्डपमा स्टल र ह्याङ्गर निर्माण सहित तयारी अन्तिम चरणमा पुगेको छ। 6 दिनसम्म चल्ने एक्सपोमा 44 नयाँ गाड़ी तथा मोडल लन्च गरिनेछ। एक्सपोमा सवारी प्रदर्शनीको साथै दैनिक रूपमा तालिम समेत सञ्चालन हुने अध्यक्ष वैद्यले बताउनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणको लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिटी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो। र आदिवासी जनजाति आयोगले 32 विश्व आदिवासी दिवसको अवसरमा संघीय राजधानी काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। आयोगले अगुवाई गरेर काठमाडौँको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाएको हो। दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका छन्। सहभागीले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजातिहरूको हक अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। खुल्ला मञ्चमा आयोजित समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशभर ग्यासको अभाव कायमै काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। काठमाडौँ हेटौँडा जोड्ने कान्ति राजमार्ग स्तर उन्नतिको काम तीव्र भौतिक प्रगति 50% पुग्यो। र भृकुटी मण्डपमा पर्सि मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्राण्डका गाड़ी हेर्न पाइने। अहिलेलाई 4 भन्ज्याङ भित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
6: safety.
5: Michelin, Michelin.
7: World's number one tire brand.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-88-8 98-12-35-88-8।
0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी साउन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: गर्जन छ सधैँ, बाघ छैँ। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: जाऊँ
1: न।
2: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यी सावन 30 गते शनिबारको दिन
2: भेरी अस्पताल नेपालगंजबाट हाजोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाँचोकको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0986-93।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। मुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही भाद्र 5 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको छ बजेको छ।

0: बन्न सक्ने चेतावनी, जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्ताउन सक्ने वैज्ञानिकहरूको चिन्ता
1: र सुदूरपश्चिम रोयल्सले इङ्ल्याण्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको रासोपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई रासोपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक सम्वाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बसेर नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने रासोपाले जनाएको छ।
1: यसैबीच प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति कम हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो दलका सांसदहरूको हाजिरी जाँच गर्ने भएको छ। रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुल्ला कोटीले प्रेस नोट सार्वजनिक गर्दै सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेश गर्न सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखालाई निर्देशन दिएको जानकारी गराउनु भएको हो। उहाँका अनुसार असार 30 र 31 तथा 14, 18 र 22 गतेको हाजिरी विश्लेषण हुनेछ। संसद सचिवालयबाट हाजिरी झिकाएर 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रेस नोटमा उल्लेख छ।
0: यसैबीच सरकारप्रति सत्तारूढ दल रासोपाकै सांसदहरूले टिप्पणी गरिरहेका बेला सभापति रवि लामिछानेले पनि सन्तुष्ट नरहेको संकेत गर्नुभएको छ। 4 महिनामा सुधारको स्पष्ट छनक देखिनुपर्नेमा त्यसो नभए पनि अहिले नै असफल भन्ने नभएको उहाँले बताउनुभयो। केही तलमाथि भए पनि आत्तिहाल्ने अवस्था नरहेको र सरकार लक्ष्यबाट बहकिए त्यसलाई पुनः सही लिगमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको उहाँको दावी छ। सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम नगरे कान समातेरै भए पनि सही बाटोमा ल्याउने उहाँले प्रतिबद्ध व्यक्त गर्नुभयो। सरकारको विरोधलाई जहाजमा बादल छिर्दा आउने सामान्य टर्बुलेन्ससँग तुलना गर्दै उहाँले दुर्घटनाको कुनै डर नलिन आग्रह गर्नुभयो।
1: कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा पार्टीका सबै पक्षलाई समेटेर लैजान आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। तर पार्टी महाधिवेशनलाई लिएर तर्साएको, दबाएको र फकाएको कुरा नमान्ने उहाँको भनाइ छ। कांग्रेस केन्द्रीय समितिको आज शुरू भएको बैठक को शुरूमा सभापति थापाले विधानको सीमाभित्र रहेर नै महाधिवेशन सम्पन्न गर्न तयार रहेको भन्दै महाधिवेशनको व्यवस्थापनका लागि समिति बनाउन र त्यसमा असन्तुष्ट नेताहरूलाई समेट्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिने र नलिने सबैको पार्टी रहेको भन्दै वहाँले असन्तुष्ट पक्षलाई समेट्ने बताउनु भएको छ। कांग्रेस महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म तोकिएकै समयमा सम्पन्न हुने सभापति थापाले बताउनुभयो। अदालतमा आफ्ना कुरा स्पष्टसँग राख्ने भन्दै सभापति थापाले सर्वोच्च अदालतको पछिल्लो आदेशले महाधिवेशनमा कुनै परिवर्तन नहुने बताउनुभयो। यसैबीच नेपाली कांग्रेस क्रियाशील सदस्य 8 लाख पुगेको छ।

0: सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्य 8 लाख पुगेको जानकारी गराउनु भएको हो। कांग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अध्यावधिकलाई जारी राख्नु परेकाले केही दिन वडा अधिवेशन लगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी पनि गरेको छ।
1: यसैबीच बैठकमा सभापति गगन कुमार थापाले देश अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। सरकारले विधि सम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप लगाउँदै उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोर्याएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने उहाँको टिप्पणी छ। उहाँले गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनुभयो। अहिले दिनदिनै मन्त्री र सत्तारूढ दलका सांसदहरूले हप्की दप्की दिने गरेको कुराहरू बाहिर आइरहेको भन्दै उहाँले देशलाई ठिक दिशातिर लैजान नसक्ने बताउनुभयो।
0: सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने ठहर गरेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसदलाई बजेट खर्च गर्ने अधिकार दिनु विधायकी अधिकारको गम्भीर विचलन भएको व्याख्या गरेको छ। फैसलाको पूर्ण पाठमा बजेट स्वीकृत गर्ने व्यवस्थापिकाका सदस्य स्वयंले योजना छनौट र रकम खर्च गर्दा गम्भीर स्वार्थको द्वन्द सृजना हुने उल्लेख छ। यसले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको संवैधानिक सिद्धान्तलाई समेत उल्लंघन गर्ने अदालतको निष्कर्ष छ। मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सदस्यलाई 5 करोड़ र समानुपातिकलाई 1,50,00,000 रूपियाँ दिने तयारी गरेपछि सर्वोच्चमा रिट परेको थियो। औपचारिक निर्णय नपाइएकाले रिट खारेज भए पनि सर्वोच्चले सांसदको मुख्य दायित्व कानून निर्माण, सरकारको निगरानी र जनताको प्रतिनिधित्व गर्नु मात्र रहेको स्पष्ट पारेको छ। भारत तथा बेलायत जस्ता देशहरूले अभ्यास उद्धृत गर्दै सर्वोच्चले सांसदको भूमिका विकास योजना सिफारिश गर्नेमा मात्र सीमित हुने र बजेट कार्यान्वयन गर्ने दायरा कार्यपालिका र स्थानीय तहकै हुने फैसला गरेको छ। 2081 पुस 12 गते भएको फैसलाको पूर्ण पाठ अहिले सर्वोच्चले सार्वजनिक गरेको हो।
1: सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावका कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको थियो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एउटा सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन पनि गर्नुभयो। तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चाडपर्व नजिकै गर्दा तातो पानी नाका अवरूद्ध भएकाले त्यसबाट पर्ने प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एचर अप्लायन्सेसका एसी कुलर इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भदौदेखि राष्ट्रपतिका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग सम्वाद गर्ने, सांसदहरू संसद बैठकमा कम उपस्थित भएपछि राष्ट्रपतिले हाजिरी विश्लेषण थाल्यो, महाधिवेशनमा सबैले समेटेर लैजाने तर तर्साएर नतर्सने सभापति गगन कुमार थापाको भनाई, सरकारको कार्यशैलीको आलोचना, देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह, सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु, गैर संवैधानिक हुने सर्वोच्च अदालतको ठहर लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि बन्द छ। नाका बन्द हुँदा चीनबाट नेपाल आउने ठूलो परिमाणको सामानको आयात प्रभावित भएको छ। यो नाका हुँदै विशेष गरी लत्ता, कपड़ा, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल लगायत विभिन्न प्रकारका उपभोग्य वस्तु भित्रिने गर्छन्। तातो पानी नाका पूर्ण क्षमतामा सञ्चालन हुँदा वर्षमा झण्डै 1 खर्ब रूपियाँ बराबरको माल वस्तु आयात हुने र त्यसबाट सरकारलाई झण्डै 15-20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने गरेको छ। तर वर्षायाममा पटक पटक सड़क अवरूद्ध हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। अझ तीज, दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा आयात प्रभावित हुनु उपभोक्ताका लागि थप चिन्ताको विषय बनेको छ। चाडपर्वका बेला बजारमा सामानको माग सामान्य समयभन्दा बढ़ी हुन्छ, तर माग बढ़ने समयमा नै चीनबाट हुने आयात प्रभावित भए बजारमा केही वस्तुको अभाव हुन सक्ने व्यवसायीहरू बताउँछन्। यसको प्रत्यक्ष भार भने अन्तत उपभोक्तामाथि नै पर्ने देखिन्छ। यस्तो संवेदनशील समयमा बाटो खुलाउने काम नहुनुमा कसको कमजोरी हो भनेर साथी हृदय रिमालले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीलाई सोध्नु भएको छ।
6: 48 करोड 49 लाखको पैसा पनि भरिया थियो बजेट, त्यो बजेटबाट काम गर्ने भन्दा भन्दै अब नेपालमा हाम्रो प्रक्रिया अब ठेक्का अब उनका लगाउनु पर्दै गर्नु पर्ने टेन्डर खोल्नु पर्दै गर्दाखेरि त्यो प्रक्रिया अलिकति ढिलोको हुन त ढिलोको रहेपछि पछि चाहिँ चाहिने सरकार चाहिँ त्यो बाटो त्यो पहिरो चाहिँ बनाइदिने भनेर एउटा सहमति भएपछि नेपाल सरकारले त्यो ठेक्का तोडिदिएको अवस्था थियो। अनि तोडिदिएपछि चाहिँ अहिले चाहिँ नेपाल सरकारले नि ठेक्का तोड्यो चाहिने सरकारले बनाउने भन्ने र नेपाल सरकारले पनि अब चाहिने सरकारले बनाउने भने चाहिने सरकारले अहिले त्यहाँ बनाउने पहल नगरेपछि चाहिँ त्यति धेरै त्यो पैसाले अलिअलि त्यहाँ काम गर्न पाएको भए यो समस्या आउँदैन थियो। त्यो जब त्यो ठेक्का तोडिसकेपछि अनि समस्या त त्यही नै थियो। अनि त्यो माथि बग्ने माथि चाहिँ 40-41 एउटा घर छ, त्यो घरहरूको पनि सबै भत्किने अवस्था भए हुनाले स्थानीयले पनि हाम्रो पनि सुरक्षित नगरिकन हामी बनाउन दिन्नौ भन्ने एउटा अडान राखेको कारणले अहिले चाहिँ त्यो ठ्याक्कै बन्द भएर बसिहाल्छ।
7: चाडपर्व नजिकै छ, तीज त्यसै गरी दशैं तिहार जस्ता महत्वपूर्ण बजारमा चाहिँ मूल्य वृद्धि हुने अथवा सामान अभाव हुने समस्यालाई कसरी लिन सकिन्छ, यहाँ के छ?
6: त्यो त अवश्य नै मूल्य त वृद्धि हुन्छ। तपाईँको चाइनिज कस्टम भएर नेलामबाट खिचेका गाडीहरू त्यो बीचमा 80-90 एउटा गाडी, त्यो गाडी चाइना फर्काएर उता केरिङ अथवा अन्तर्लागी अवस्था पनि छैन र त्यहाँ अब बाटो खोल्ने अहिले तत्काल बाटो खोल्ने अवस्था पनि नभएको कारणले त्यो सामानहरूको त्यो भोलि ग्यारेन्टी पनि नहुने, अब त्यहाँ जताततै पहिरो आइरहेछ, त्यो पहिरो आएर चाहिँ त्यो सामानहरू के बगाउने हो कि भनेर अब त्यसमा पनि एउटा चिन्तित शब्द हामी सधैँछौ। लागत अब अटोमेटिक बढ्ने भयो, चाडपर्व सबै नजिक आउँदैछ, तपाईँले भने आएको अब तीज भयो, दशैं तिहार अब हाम्रो तपाईँ मुख्य चाडहरू नजिकै छ, अब यो बाटो खोल्ने सम्भावना तातो पानीको छैन, त्यो कारणले अब रसुवामा अब चाप एकदमै बढी 3 लाख रुपियाँसम्म भाडा पुगेको अवस्था छ। त्यसले गर्दा अब समयको लागतले गर्दाखेरि पनि अलिकति सामानको भाउहरू चाहिँ आकर्षणीय हो कि अब अहिले त अरू नै सामान पनि खाद्यान्नहरू नै तपाईँको अहिले 10-15% बढेको अवस्था छ, अब लागत त बढ्ने नै भयो, हामी पनि कति पर्सेन्ट बढ्ला भन्ने 15-20% भन्दा बढी माथि जाला कि भन्नेमा हामी पनि छिटो चाहिँ यो सामान ल्याउने व्यवस्था गर्न पर्यो भनेर चाहिँ हामी अस्ति भन्सार विभागमा पनि यो अब जुन मैले अहिले यहाँलाई अनुरोध गरेँ त्यो बाटोमा अड्किया सामानहरू चाहिँ बोकाएर भए पनि ल्याउने व्यवस्था गरिदिन पर्यो भनेर हामी अनुरोध गर्न गएको थियौँ अनि उहाँहरूसित बसेर एउटा भन्सार विभागमा एउटा त्यो पाकेको सामान त एउटा तत्काल त केही त केही त सकरी गर्न त अब त्यो भोलि जहाँ राखेको छ त्यही नै भौगोलिक अवस्था काहीँ पनि राम्रो छैन त्यसले गर्दाखेरि त्यो सामानहरू पनि बगाएर लैजान्छ कि फोहोर पनि अब रसुवामा 22-23 गाडी बगाएर अब यसपालि त्यो पनि नहोला भन्न सकिँदैन भनेर त्यो सामानको लागि पनि हामी पहल गर्दैछौँ रेटहरू चाहिँ अलिकति महँगिने सम्भावना चाहिँ प्रबल देखाएको छ
7: पटक पटक वर्षाको समयमा बाढी पहिरो लगायत अन्य स्थानीयहरूको केही मागहरूका कारण पनि यस्ता समस्याहरू आइरहँदा सरकारले चाहिँ दीर्घकालीन रूपमा कस्तो खालको काम गर्नु पर्यो यसको समाधानका लागि
6: हामीले भनेको पनि बारम्बार यही छ अब भन्सार लक्ष्य 25 अरब रुपियाँ चाहिँ तातोपानीबाट उठाउने भनेर दिएको छ 10 वर्षदेखिको समस्या एउटै समस्यालाई कतिचोटि हामीले राज्यलाई गुहार्ने त्यत्रो राजस्व उठाउँछ राज्यले त्यो नाकाबाट दीर्घकालीन चाहिँ असर नपर्ने गरेर रोडवे बनाइदियो भने भलोबाट काम सुधाइदियो भने मङ्सिर वैशाख जे सम्बन्ध बाटो कम्प्लिट गर्न सक्छ धेरै ठाउँमा छ जम्मा 3 ठाउँमा छ बस्ती पनि जोखिम पनि तत्काल समाधान गर्न सक्छ त्यो कारणले पनि अब हामीलाई चाहिँ यो भेलैमा यो नाका चाहिँ सुचारू गर्न चाहिँ राज्यले चाहिँ विशेष पहल गर्न विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ
1: उहाँ हुनुहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुनर्निर्माणको क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो उहाँले आर्थिक वृद्धिका लागि सुशासन बलियो संस्थागत संरचना डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो
0: सगरमाथाको 8,500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन बुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मेरूपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ हरियो र पहेँलो रंगका बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ़ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो शुरूमा त्यो सब सहकर्मी सिवाङ पाल जोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो सब दोर्जे मेरूपकै भएको निष्कर्ष निकालेको हो -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको सब तल ओह्राल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा सब भारत पुर्याउने र डीएनए परीक्षण पछि परिवारलाई बुझाउने योजना बनाइएको छ आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ लद्दाखमा रहेको घरमा रहेका मुरूपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ
9: जमिनका धाजाहरू फाट्नु रुख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले सबै प्रदेशको केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै दैलेखको लोहार खोला तल्लो ढुङ्गेश्वर क्षेत्रमा सबैभन्दा धेरै 78 मिलिमिटर वर्षा मापन भएको छ। तराईमा थोरै ठाउँमा मात्र वर्षा भएको छ। पानी परिक्रम केही कम भए पनि मनसुन फेरि सक्रिय हुने मौसमविदहरूले जनाएका छन्। आज रातिदेखि भोलिसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ भने यो हप्ता सबै ठाउँमा पानी पर्ने त्रिभुवन विश्वविद्यालयका मौसम विभागका मौसमविद विनोद पोखरेलले जानकारी दिनुभएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
3: अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुसिङ्गे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेस तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नु भएको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो।
4: यसैबीच कपिल वस्तुको यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाई वस्तु चराउन गएका 13 वर्षीय सर्फराज मुसलमान र 13 वर्षकै उवेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
3: आज विश्व आदिवासी दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्च पुगेर कार्यक्रममा परिणत भएको छ। यस्तै देशका अरू ठाउँहरूमा पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जिनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार विश्व का 90 देशमा झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्।
4: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा नयाँ विद्युतीय तार भूमिगत गर्ने काम शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको छ। झण्डै 17.86 करोड रूपियाँको लागतमा शारदा एण्ड सुम्निमा विशान जेवीले 25 मेगावाट विद्युत प्रवाह क्षमताको नयाँ केबुल बिछ्याउन लागेको हो। यसअघि बिछ्याइएको 8 मेगावाटको तारमा पटक पटक समस्या आउने र मरमतमा लामो समय लाग्ने गरे पनि पुरानै मार्ग छाडेर नयाँ ठाउँबाट विद्युतीकरण गर्न लागि डिभिजन प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। निकुञ्ज र जंगलले घेरिएको माडी क्षेत्रमा 11,700 ग्राहकलाई भरपर्दो विद्युत सेवा पुर्याउन यो आयोजना शुरू गरिएको हो।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेले सड़क दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले शिक्षित फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्लेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रमले समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन वेशन्स नामक जर्नलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिकीय प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सृजना गर्न सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन र अरबी खाड़ीमा झण्डै 1,500 जहाजहरू अलपत्र परेका छन्। यसै गरी ओमानको खाड़ीमा पनि सयौं जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्म जीव, लेउ र मेरुदण्ड विहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायो फाउलिङ भनिन्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिमबाट खेलेका जैबले 9 खेलमा 2.5 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। बायाँ हाते ब्याट र उनले टी20 क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1,792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। सुदूरपश्चिमले कप्तान दिपेन्द्र सिंह हेरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुष चन्दलाई टोलीमा भित्र आएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने। कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
3: देशभर ग्यासको अभाव कायमै। काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
4: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि ठप्प। चाड पर्व नजिकै गर्दा बजारमा सामान अभाव सँगै मूल्य वृद्धिको जोखिम।
3: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी। जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
4: र सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जेफलाई फेरि भित्र्यायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्दन त सधैँ बाँच्ने

स्वाति हंस प्रेम बन्नेहरूको मन्द मन्द आँखा उघारेर गयो।

खान्छौ, मसँगै खान्छौ, मसँग नै जीवन सरल भएको महसुस पनि गर्छौँ। कयौं समाज सोझे पनि जाति भेदभाव अन्त्य भएको हेर्नै छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।